खैनो तुरुक तुरुक गरन सलायै हाइनो हाई फाइफिरो खागामानि दगार फियोगै निरबागै श्रीसिति देवाचा किफिलै फायो तेथेसा कक्लपनिमु नासिक नानि बागै आंकसुं खितोनि नानि बागै हमानिनो सु जरासिया सातुं वातै